0: और कुछ नहीं करना, पैनाडोल यूज करता हूँ तो ठीक हो जाता हूँ।
1: ये तो अच्छी बात है, बहुत अच्छी बात है, पैनाडोल से सही हो जाता है।
0: मतलब ज्यादा मेडिसिन नहीं जरूरत नहीं होती तो जला कर ठीक हो जाता है
2: जी।
0: तो डॉक्टर के पास जाना नहीं पड़े, नहीं पड़ता ना, बस यही बात है
2: जी। तो पूछना क्या चाहेंगे?
0: दूर हो जाती, हाँ यही बोल रहा हूँ कि मेरी तकलीफ तो दूर हो जाती है। हाँ डॉक्टर साहब का इलाज जरूरत नहीं है, पैनाडोल खा के।
1: पहले तो पैनाडोल खानी होगी, बिल्कुल एग्जैक्टली
2: बिल्कुल।
1: अगर कभी कभी तो उसकी जरूरत भी नहीं होती है, क्योंकि मैंने बताया कि आपको पेन अगर कम हो रहा है तो फिर मेडिसिन की भी जरूरत नहीं है, ठीक है, जो बर्दाश्त कर सकते हैं। अगर मेडिसिन मेडिसिन से सही नहीं होगा फिर आगे बढ़ेंगे। अगर ये तो फर्स्ट स्टेप है।
2: मगर जी बहुत अच्छी बात है कि आपको,
1: हाँ अल्हम्दुलिल्लाह
0: पैनाडोल मेरे ऊपर मतलब इस्तेमाल हो जाता है तो आपको ज्यादा तकलीफ नहीं होगी।
1: बहुत अच्छा,
0: बचपन से स्पोर्ट्स में रह चुका हूँ ना, इसलिए तो अल्हम्दुलिल्लाह। इसलिए वो कभी कभी तकिया जो थोड़ा मोटा वाला डालता है ना सोने के लिए तकिया, तो वो तो गर्दन फिर टेढ़ा हो जाता है, एक दूसरी तरफ नहीं
2: जी। बिल्कुल डॉक्टर साहब ने यही एक बहुत बड़ी वजह बताई कि इस तरह से जब जो इस तरह हम तकिया जो है ज्यादा ऊंचा रखते हैं तो उससे जो है दर्द में हो सकता है।
0: उससे मुझे बहुत ज्यादा हो जाए, बस बाद में जब एक दो दिन में तकिया नहीं रहा तो बगैर तकिया सोता हूँ फिर सीधा हो जाता है।
1: बिल्कुल एग्जैक्टली,
0: अच्छा अच्छा चीज है। चलो
2: चलिए ठीक है, अल्लाह ताला आपको सेहत दे, अपना ख्याल रखिएगा। ओके जी, अल्लाह हाफिज जी। बिल्कुल फर्स्ट लाइन ऑफ ट्रीटमेंट अगर खुद कर ले
1: एग्जैक्टली, पहले तो खुद ही करनी है। देखिए मेडिसिन तो हर किसी को पता है कि पेन मेडिसिन कौन सी है।
2: जी जी जी।
1: पैनाडोल का तो हर किसी को पता है।
2: बिल्कुल,
1: तो वो पहले स्टार्ट करेगा उससे, और उससे फायदा नहीं हुआ फिर डॉक्टर के पास, फिर हमारे फैमिली फिजिशियंस बैठे हुए हैं वो रेफर करेंगे आर्थोपेडिक की तरफ।
2: जी
1: इस तरह से सिलसिला।
2: तो कितने दिनों तक अगर डॉक्टर साहब दर्द हो और आप पैनाडोल या कोई और भी पेन किलर है वो आप ले रहे हैं और आराम नहीं आ रहा तो कितने दिनों तक वेट करें?
1: दो हफ्ते तक देखें, तीन हफ्ते तक देखें, अगर नहीं आ रहा है तो कभी कभी सिक्स वीक्स भी हो जाते हैं। और जैसे इनको पता है कि भाई मैं पैरास्टामोल खाता हूँ, पैनाडोल खाता हूँ, सही रहता हूँ, तो कुछ लोगों को फिजिकल थेरेपी का भी पता होता है
2: जी,
1: कि वो भाई मैं करा के आया हूँ, करके आया हूँ या होके आया हूँ डॉक्टर से, तो फिर स्टेप बाय स्टेप आगे बढ़ने।
2: ठीक ठीक। और ये है कि जो पेन किलर्स लेते हैं वो भी इन्होंने तो पैनाडोल है मगर कुछ तो बहुत स्ट्रॉन्ग भी लेते हैं और वो भी फिर डॉक्टर के
1: नार्कोटिक भी हैं, नॉन नार्कोटिक भी हैं, कुछ पेशेंट उससे सही होते हैं नार्कोटिक से, कुछ नॉन नार्कोटिक
2: जी। ये टाइप्स हैं के जो हम पेन किलर लेते हैं उसमें मुख्तलिफ जो टाइप्स,
1: जैसे एक पैनाडोल है वो नॉन नार्कोटिक है, उसमें नींद नहीं है, एक होती है जिसमें नींद थोड़ी होती है, ठीक है, वो हाई लेवल की मेडिसिन होती है।
2: ठीक है ठीक। इसमें आमतौर पर जो आम पब्लिक जो है वो अच्छा पैनाडोल है, ब्रूफेन है, मतलब इस तरह से इस तरह से वो करते हैं ज़्यादा यूज़, तो इसमें से अगर कौन सी अगर आप ख़ुद से लेना चाहें तो पैनाडोल ज़्यादा सेफ़ है या ब्रूफेन?
1: हाँ पैनाडोल सेफ, बहुत सेफ है, और ब्रूफेन थोड़ी किडनीज पे इफेक्ट करती है लेकिन वो ज़्यादा पेन है तो उसको कवर करती है, अच्छी मेडिसिन है बहुत,
2: अच्छा
1: ले सकते हैं।
2: ठीक है, उसमें इन्फ्लेमेशन भी कम हो जाती है,
1: कम होती है।
2: ठीक ठीक। तो अगर कोई सोजिश हो तो वो जो है वो अब एक और कॉल है, हम चलेंगे अपने लिसनर्स की तरफ, सुनते हैं कौन है हमारे साथ। अस्सलाम वालेकुम, लाइन जो है कट ऑफ हो गई है, जैसे ही होगी तो ज़रूर हम चलेंगे जी। डॉक्टर साहब इसमें हम प्रिवेंशन की बात करना चाहेंगे जो कि सबसे ज़्यादा इम्पोर्टेंट है,
1: फ्रोजन शोल्डर में तो शुगर कंट्रोल।
2: अच्छा अच्छा, तो इसमें ज़रूरी है कि जो पेशेंट है वो डायबिटिक भी हो?
1: आपको
2: 95 नहीं भी, अच्छा
1: वो पोस्ट ट्रामेटिक होगा, जैसे उसको चोट लगी है, उसकी फिजिकल थेरेपी मिस हुई या निकली नहीं कराई फिजिकल थेरेपी, या कोई ऑपरेशन हुआ है शोल्डर के दरमियान इर्द-गिर्द और उसकी बात हो सकता है उसको वो, लेकिन वो कम परसेंट होगा, ज्यादा डायबिटिक्स में होगा।
2: अच्छा अच्छा,
1: डायबिटिक्स में आपको बाइलेटरल फ्रोजन शोल्डर भी मिलेगा।
2: अच्छा, वरना आमतौर पर एक ही कहते हैं कि फ्रोजन शोल्डर
1: है, वही सर आप कह रही हैं 80%।
2: अच्छा,
1: अगर 20% और बिलाली तो वो बायलेटरल।
2: अच्छा अच्छा
1: हाँ।
2: अच्छा ठीक है।
1: जैसे अब इनने फ़ोन किया कि भाई मुझे दर्द होता है और फिर मैंने मेडिसिन खाई तो वो निकलेट कर कर करके दूसरे में भी हो जाता है, ठीक है।
2: अच्छा,
1: तो इनको तो खैर फ़ायदा हो रहा है, किसी को अगर फ़ायदा नहीं होगा तो फिर फ़ौरन से डॉक्टर के पास जाए।
2: ठीक है, इसमें जो है
1: वही पहले अपने फिजिशियन के पास जाएगा तो उसको ٹریٹ کرے گا اور اس کو اگر آگے بھیجنا ہے تو پھر وہ اس کو ریفر کرے گا.
2: جی, اس میں نقصان جیسے زیادہ تر تو یہ بھی کہا جاتا ہے کہ اچھا پورے جوائنٹس کی یا اس طرح جو درد ہیں وہ آپ کی لائف اسٹائل پہ بڑا ڈیپینڈ کرتا ہے, جیسے کہ اگر سیڈنٹری لائف اسٹائل
1: ہے. ہمارے یہاں ایک کیس ہوتا ہے ریومیٹائڈ آرتھرائٹس.
2: جی,
1: ریومیٹائڈ کی تو ٹریٹمنٹ میڈیسن, اس کی میڈیسن ہے, فزیکل تھراپی ہے اور اس کی اسٹیجز ہیں. اس طرح کا اگر پیشنٹ ہوگا تو اس میں ٹریٹمنٹ ڈیفینیٹلی ڈفرینٹ ہوگا, لانگ رن ہوگا.
2: اچھا ٹھیک ہے,
1: تو کبھی ہمیں جوڑ بھی چینج کرنے پڑتے ہیں جسے آرتھوپلاسٹی کہتے ہیں اس کو.
2: اچھا اچھا ٹھیک
1: ہے, شولڈر میں بھی کرتے ہیں.
2: اچھا جی ٹھیک,
1: اور اچھے رزلٹ ہیں اس کے.
2: اس کی انڈیکیشن مطلب یہی ہوتا ہے کہ
1: وہی اگر دیکھیں اینڈ پوائنٹ ہے, کسی سے بھی صحیح نہیں ہوا, شولڈر آرتھرائٹک ہے, ٹرامیٹک ہے یا ریومیٹائڈ آرتھرائٹس ہے, تو اس میں جوڑ بالکل ختم ہو گیا ہے تو پھر جوڑ چینج کرتے ہیں, اس کو کہتے ہیں آرتھوپلاسٹی, شولڈر آرتھوپلاسٹی. جی
2: ٹھیک, تو بھی اس طرح جیسے ہپ کی ہے,
1: جیسے ہپ کی ہے جیسے نی کی ہے.
2: اچھا, تو اس کا کیا پروگرام مطلب کتنا سکسیزفل ہے؟ یہ
1: بہت سکسیزفل ہے, آج کل تو امپلانٹس ایسے بنے ہوئے ہیں بہت اچھے.
2: ٹھیک, کیونکہ جب ہم نی جوائنٹ کی بات کرتے ہیں, آپ سے ہی بات کی, تو اس میں ریپلیسمنٹ جو ہے وہ بہت لوگ جو ہیں تھوڑے خوفزدہ بھی ہوتے ہیں
1: باہر سے, بالکل ایسے لگتا ہے اگر ہم باہر بیٹھ کے سوچیں تو کیسے ہوگا, پر جب آپ کرتے ہیں اور پیشنٹس کو دیکھتے ہیں کیسے چلتے ہیں وہ ود آؤٹ پین, ان کی لائف چینج ہو جاتی ہے, تو پھر آپ کو فیل ہوتا ہے کہ کتنا
2: اچھا.
1: ایک چیزیں آپ دیکھ رہے ہیں, ایک آپ نے سنی ہوئی ہیں.
2: جی جی ٹھیک. اور
1: ایک بات ہوتی ہے بہت کامن, ناک کی ہڈی کا آپریشن کرایا, ہر 100% آپ کو جو بندے ملیں گے وہ کہیں گے میل فیمیل جس نے کرایا, نہیں نہیں نہیں کراؤ, کوئی فرق نہیں پڑتا ہے. لیکن آپ اس پیشنٹ سے پوچھیں جس نے کرایا ہے پراپر, اگر آپ کو پیشنٹ ملا ہے تو آپ کو بتائے گا کہ بھائی بہت فرق ہو,
2: کہ اس کی جو لائف ہے,
1: سنی سنائی باتوں پہ نہیں جانا ہے.
2: ٹھیک ہے, کوالٹی آف لائف وہ جو ہے اس پہ بہت زیادہ, اور دیکھنے میں بھی آتا ہے وہ پیشنٹ جو بالکل چل نہیں سکتے تھے.
1: دیکھیے وہ آرتھوپلاسٹی سرجن تبھی کرتا ہے جوائنٹ ریپلیسمنٹ جب اس کو پتا ہوتا ہے کہ ابھی ہم نے اس کو کنزرویٹو ٹریٹ بھی کیا, اس کی فزیکل تھراپی بھی ہوئی اور امپروومنٹ کوئی نہیں آ رہی ہے, پھر جائیں اور اس پیشنٹ سے پوچھیں. اب دیکھیں اس میں بھی کچھ علامتیں ہیں, دیکھیں اس کو پہلے ہی بتانا ہے کہ بھائی بہت بڑا پروسیجر ہے. ٹھیک ہے, یہ نہیں سمجھیں کہ بس تھوڑا سا چیرا لگا کہ وہ جوائنٹ چینج کریں گے. ٹھیک ہے, اس میں بالکل اس کو کانفیڈنس میں لیں, اس کو بتائیں کہ کتنا اس کو انسیشن لگے گا, کتنا کٹ ہوگا بون, ٹھیک ہے, اور کیا ہو سکتا ہے, اس کے انفیکشن کے چانسز ہوتے ہیں, نیوروویسکولر انجریز ہو سکتی ہیں, ڈیفارمیٹیز ہو سکتی ہیں, اس کے بعد گرنے کے بعد فریکچر بھی ہو سکتے ہیں. سبز باغ نہیں دکھانی اس کو, اس کو آپ نے حقیقت بتانی ہے.
2: ٹھیک ہے,
1: کبھی کبھی اسٹفنیس آ جاتی ہے لیکن وہ لیس دین 1% ہے ساری چیزیں.
2: ٹھیک
1: ٹھیک ہے, پہلے ہی اس کو بتا کے ڈرانا نہیں ہے, پھر اس کو تھوڑا آپ نے ہمت بھی دینی ہے, اس کو دیکھنا بھی ہے, اس کو کاؤنسل بھی کرنا ہے, اس کو کمپلیکیشن بھی ڈسکس کرنے ہیں.
2: ٹھیک ٹھیک, بالکل, یہ بات تو بہت اہم ہے. اور
1: اس کو بٹھا کے اس کے ساتھ ان کے ریلیٹیوز کے ساتھ ان کے ساتھ ڈسکس کرنا ہے کیونکہ بہت بڑا پروسیجر ہے.
2: جی ٹھیک ٹھیک ٹھیک, اس کی کمپلیکیشن تو آپ نے بتا ہی دیا, خدا نخواستہ وہ بھی 1-2% ہے,
1: لیس دین 1%, بہت کم.
2: تو اس میں فالو اپ کس طرح سے آپ
1: فالو اپ؟ ہم ان کو 2 ہفتے کے بعد کرتے ہیں, 6 ہفتے میں, پھر 8 ہفتے میں فزیکل تھراپی کراتے ہیں اور پیشنٹ بالکل صحیح ہو جاتے ہیں.
2: تو اس میں جیسے آپریٹ کر دیا تو اس کے بعد پھر اس کو ایکٹیو جیسے چلنا شروع کرے کتنی دیر؟
1: یہ ہم اب نی کا پوچھ رہی ہیں.
2: جی نی کا,
1: ایگزیکٹلی جب انرسیا کا افیکٹ ختم ہوگا نیکسٹ ڈے پہ اس کی ہوگی فزیکل تھراپی اسٹارٹ. جب اس کی ٹانگ میں جان آئے گی تو اس کا کھڑا کریں گے, واکر سے چلائیں گے, فزیکل تھراپسٹ اس کو ایسے لیگ کو اٹھا کے جیسے ہولڈ کرتے ہیں اس طرح دیکھے گا, پھر موومنٹ ہوتی ہیں اس میں, بڑا ماشاء اللہ بہت دیکھنے میں پیشنٹ بہت امپروو کرتا ہے.
2: جی, اور جو شولڈر ہے اس میں شولڈر موومنٹ,
1: آج کل تو یہ دنیا ہی چینج ہو گئی ہے.
2: جی,
1: آرتھوپلاسٹی کی سرجنس وہ آ گئے ہیں, صرف وہی کیس کر رہے ہیں.
2: ٹھیک ہے,
1: اور رزلٹ بھی بہت اچھا آ رہا ہے.
2: ٹھیک ٹھیک ٹھیک,
1: دیکھیں آج کل تو پیروں کے اور ہاتھوں کے بھی جوائنٹس چینج ہو رہے ہیں.
2: اچھا,
1: ریومیٹائڈ میں
2: ریومیٹائڈ. ٹھیک ٹھیک ہے, کیونکہ وہ پہلے تو بہت زیادہ ایسے کمپلیکس اور یہ ہوتا تھا. یہ تو بہت اچھی بات ہے کہ نئی جو ڈیولپمنٹس ہو رہی ہیں اس میں. ٹھیک, لسنرز اگر آپ یہ پروگرام دوبارہ سننا چاہیں تو آپ ہفتے کو صبح 8 بجے پروگرام پیش کیا جاتا ہے, آپ سن سکتے ہیں.